0: वही रात के अंधेरे से सुबह की रोशनी फाड़ निकालता है और उसी ने रात को मुझे आराम ठहराया और सूरज और चांद को जरिया शुमार बनाया है। ये अल्लाह के मुकर्रर किए हुए अंदाजे हैं जो गालिब और इल्म वाला है।
1: وهو الذي جعل لكم النجوم لتهتدوا بها في ظلمات البر والبحر قد فصلنا الآيات لقوم يعلمون
0: اور وہی تو ہے جس نے تمہارے لیے ستارے بنائے تاکہ جنگلوں اور دریاؤں کے اندھیروں میں
1: ظلمات البر والبحر قد فصلنا الآيات لقوم يعلمون
0: اور وہی تو ہے

0: सुबह के 7 बजे हैं। अस्सलामु अलैकुम। आज पीर है, सफर की 19 और अगस्त की 3 तारीख। ये रेडियो पाकिस्तान है। तरन्नुम हामिद से खबरें सुनिए। अहम खबरों का खुलासा। सदर और वजीर आजम ने सवात के इलाके कबल में खुदकुश धमाके की शदीद मजम्मत की है। ईरान के सफीर ने पाकिस्तान और ईरान के दरमियान ताल्लुकात की अहमियत और शोहरत को तमावंद और केटू की बुलंद चोटियों के बराबर करार दिया है। आजाद जम्मू कश्मीर कानून साज असेंबली के इंतखाबात के गैर सरकारी और गैर हतमी नतायज के मुताबिक मुस्लिम लीग नून को मुजफ्फराबाद डिवीजन और महाजरीन की 12 नशस्तों पर बरतरी हासिल है। फलस्तीन में गजा के मुख्तलिफ इलाकों पर इसराइली फजाई हमलों के नतीजे में 2 बच्चों और 1 खातून समेत 7 फलस्तीनी शहीद हो गए हैं। उर्दू के मारूफ माहिर लिसानियात मुहक्किक मुसन्निफ और मुमताज दानिश्वर डॉक्टर फरमान फतेहपुरी की 13वीं बरसी आज मनाई जा रही है। और पोर्ट ऑफ स्पेन में पाकिस्तान के खिलाफ दूसरे क्रिकेट टेस्ट के दूसरे रोज वेस्टइंडीज अपनी पहली इनिंग्स कल के स्कोर 239 रन 5 खिलाड़ी आउट पर आज फिर शुरू करेगा। और अब खबरें तफसील के साथ। सदर आसिफ अली जरदारी और वजीर आजम मोहम्मद शहबाज शरीफ ने जिला स्वात के इलाके कबल में होने वाले खुदकुश धमाके की शदीद मजम्मत की है। अपने अलग अलग बयानात में उन्होंने कीमती जानों के ज़िया पर गहरे दुख और अफसोस का इजहार किया। उन्होंने शहरा के दर्जात की बुलंदी, सोगवार खानदान के लिए सब्र और जख्मियों की जल्द सेहतयाबी के लिए दुआ की। सदर ने अपने बयान में खैबर पख्तूनख्वा पुलिस और कानून नाफिज करने वाले इदारों की कुर्बानियों को खिराज तहसीन पेश किया। आसिफ अली जरदारी ने वाकई की मुकम्मल तहकीकात का हुक्म देते हुए कहा कि दहशतगर्दी में मुलव्वस अनासिर को इंसाफ के कटहरे में लाया जाए। वजीर आजम शहबाज शरीफ ने अपने बयान में मुतल्लिका हुकाम को हिदायत की कि जख्मियों को बेहतरीन तिब्बी सहूलियात की फराहमी यकीनी बनाई जाए। उन्होंने हुकूमत के मुल्क से दहशतगर्दी के मुकम्मल खात्मे तक उसके खिलाफ जंग जारी रखने के गैर मुतजलजल अज़्म का इदा किया। गुज़िश्ता शाम स्वात में कबल पुलिस स्टेशन के बाहर एक खुदकुश हमलावर ने खुद को धमाके से उड़ा लिया, जिसके नतीजे में 7 अफराद शहीद और 18 जख्मी हो गए। आईजी ऑफिस खैबर पख्तूनख्वा के मुताबिक लाशों और जख्मियों को सेंट्रल हस्पताल सवात मुंतकिल कर दिया गया है। सवात के जिले पुलिस अफसर मोहम्मद उमर खान ने एक बयान में कहा कि हमले में मुलव्वस अफराद की शनाख्त करके उन्हें इंसाफ के कटहरे में लाया जाएगा। वजीर खजाना के मुशीर खुर्रम शहजाद ने कहा है कि माली साल 2025-26 के दौरान पाकिस्तान में निजी शोबे को दिए गए कर्जों के हजम में 1.46 ट्रिलियन रुपए का इजाफा हुआ। उन्होंने एक्स पर अपनी पोस्ट में कहा कि ये गुज़िश्ता 4 वर्षों में सालाना बुनियाद पर सबसे बड़ा इजाफा है, जिसके बाद निजी शोबे के लिए कर्जों का मजमू हजम 11.38 ट्रिलियन रुपये तक पहुँच गया। खुर्रम शहजाद ने कहा कि कारोबारी शोबे के कर्जों में 1.18 ट्रिलियन रुपए यानी 14% इजाफा हुआ, जो निजी शोबे के कर्जों में मजमू इजाफे का 80% से ज्यादा बनता है। उन्होंने कहा कि इससे जाहिर होता है कि मुफीद माशी सरगर्मियों के लिए माली मुआवनत में इजाफा हो रहा है। खुर्रम शहजाद ने कहा कि पाकिस्तान के मुख्तलिफ पैदावारी शोबों में कर्जों में वसी पैमाने पर इजाफा, कारोबारी एतमाद में बेहतरी, निजी सरमायाकारी में इजाफे, मुआशी इस्तेहकाम, मालियाती बेहतरी और बुनियादी इक्तसादी असलाहत के मुस्बत असरात का अक्कास है। ईरान के सफीर रजा मीरी मुकदम ने कहा है कि ईरान और पाकिस्तान के ताल्लुकात का मकाम और वक़ार दमावंद और केटू की बुलंद चोटियों की तरह अजीम है। उन्होंने समाजी राबते के प्लेटफॉर्म एक्स पर एक पैगाम में कहा कि ईरान और पाकिस्तान के बरादराना ताल्लुकात उस मकाम तक पहुंच चुके हैं जहां कोई भी चैलेंज, वाकया या बैरूनी अंसर दोनों ममालिक के दरमियान मोहब्बत, दोस्ती और भाईचारे को कमजोर नहीं कर सकता। रजा मीरी मुकदम ने कहा कि ईरान और पाकिस्तान के तारीखी ताल्लुकात ने हमेशा वक्त की आजमाइश का कामयाबी से सामना किया है। सदियों पर मुहित मुश्तरका तारीख, तहजीब, अकीदे और सकाफत पर कायम ये रिश्ता आज भी मजबूत और पायदार है। उन्होंने कहा कि ईरान और पाकिस्तान एक दूसरे को तस्लीम करने वाले पहले मुल्क थे। ईरानी सफीर ने कहा कि दोनों ममालिक के पार्लियामेंटेरियन हमेशा एक दूसरे के साथ तआवुन और यकजहती का इजहार करते रहे हैं। उन्होंने कहा कि इसराइली हुकूमत की जारियत के पहले ही रोज पाकिस्तानी पार्लियामेंट के अरकान ने ईरान की हिमायत में करारदाद मंजूर की। انہوں نے مزید کہا کہ صدر ایران کی موجودگی میں ایرانی پارلیمنٹ کے ارکان نے پاکستان تشکر کے نعرے لگائے، جبکہ ایران کے عوام نے بھی سڑکوں پر ایران اور پاکستان کے پرچم ایک ساتھ لہرا کر اسی جذبے کا اظہار کیا۔ اطلاعات و نشریات کے پارلیمانی سیکرٹری بیرسٹر دانیال چودھری نے آزاد جموں کشمیر قانون ساز اسمبلی کے انتخابات میں مہاجرین کی تینوں نشستوں پر پاکستان مسلم لیگ نون کی تاریخی کامیابی پر راولپنڈی کے عوام، کشمیری مہاجرین اور پارٹی کے کارکنوں کا شکریہ ادا کیا ہے۔ راولپنڈی میں پریس کانفرنس سے خطاب کرتے ہوئے بیرسٹر دانیال چودھری نے کہا کہ انتخابی نتائج مسلم لیگ نون کے صدر محمد نواز شریف کی قیادت اور موقف پر عوام کے بھرپور اعتماد کا واضح اظہار ہیں۔ انہوں نے کہا کہ راولپنڈی کے عوام اور کشمیری مہاجرین نے تینوں نشستوں پر مسلم لیگ نون کے امیدواروں کو کامیاب بنا کر ایک بار پھر پارٹی پر اپنے اعتماد کا اظہار کیا ہے، جو کشمیری برادری کے ساتھ پارٹی کے مضبوط تعلق کا عکاس ہے۔ پارلیمانی سیکرٹری نے کہا کہ عوامی مینڈیٹ نے ثابت کر دیا ہے کہ مسلم لیگ نون کشمیری مہاجرین کی حقیقی نمائندہ جماعت ہے۔ یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں۔ آزاد کشمیر الیکشن کمیشن نے اب تک 12 انتخابی حلقوں کے غیر سرکاری نتائج کا اعلان کر دیا ہے۔ مظفرآباد میں پریس کانفرنس سے خطاب کرتے ہوئے چیف الیکشن کمشنر جسٹس ریٹائرڈ غلام مصطفیٰ مغل نے بتایا کہ حلقہ ایل اے 44 سے مسلم لیگ نون کے امیدوار اور احمد رضا قادری کامیاب ہوئے، جبکہ حلقہ ایل اے 43 سے مسلم لیگ نون کے یاسین لون نے کامیابی حاصل کی۔ حلقہ ایل اے 41 سے مسلم لیگ نون کے محمد عامر شاہ کامیاب ہوئے۔ حلقہ ایل اے 40 سے پاکستان پیپلز پارٹی کے عبدالغفار لون کامیاب قرار پائے۔ حلقہ ایل اے 42 سے مسلم لیگ نون کے سید شوکت علی کامیاب ہوئے۔ حلقہ ایل اے 45 سے پاکستان پیپلز پارٹی کے عبد المجید خان نے کامیابی حاصل کی۔ حلقہ ایل اے 35 سے مسلم لیگ نون کے چودھری اسماعیل کامیاب ہوئے۔ حلقہ ایل اے 38 سے مسلم لیگ نون کے ذیشان علی کامیاب قرار پائے۔ حلقہ ایل اے 36 سے محمد احسن رضا نے کامیابی حاصل کی۔ ناروال سے حلقہ ایل اے 37 پر مسلم لیگ نون کے امیدوار مریم جاوید کامیاب ہوئی، جبکہ حلقہ ایل اے 34 سے مسلم لیگ نون کے ناصر ڈار نے کامیابی حاصل کی۔ ایل اے 29 سے پاکستان پیپلز پارٹی کے امیدوار مختار نے کامیابی حاصل کی۔ بلوچستان میں 13 اضلاع کے انتہائی حساس 62 سے زائد یونین کونسلوں میں آج انسداد پولیو کی خصوصی مہم شروع ہوگی۔ مہم کے دوران 5 سال سے کم عمر کے 2,00,000 سے زائد بچوں کو پولیو سے بچاؤ کے قطرے پلائے جائیں گے۔ فلسطین میں غزہ کے مختلف علاقوں پر اسرائیلی فضائی حملوں کے نتیجے میں 2 بچوں اور 1 خاتون سمیت 7 فلسطینی شہید، جبکہ متعدد زخمی ہو گئے ہیں۔ طبی ذرائع کے مطابق گزشتہ سال 11 اکتوبر سے جنگ بندی معاہدے کے نفاذ کے بعد سے اب تک اسرائیلی حملوں میں شہید ہونے والے فلسطینیوں کی تعداد 1,222 جبکہ زخمیوں کی تعداد 4,053 تک پہنچ گئی ہے۔ امریکہ کے صدر ڈونلڈ ٹرمپ نے کہا ہے کہ ایران کے ساتھ آج مذاکرات ہوں گے۔ واشنگٹن میں صحافیوں سے گفتگو کرتے ہوئے انہوں نے کہا کہ مذاکرات آج دوپہر شروع ہوں گے، تاہم انہوں نے بات چیت کے مقام کے بارے میں کوئی تفصیل نہیں بتائی۔ اردو کے معروف ماہر لسانیات، محقق، مصنف اور ممتاز دانشور ڈاکٹر فرمان فتح پوری کی 13ویں برسی آج منائی جا رہی ہے۔ وہ 1926 میں برطانوی ہندوستان کے شہر فتح پور میں پیدا ہوئے اور آگرہ یونیورسٹی سے گریجویشن کی۔ قیام پاکستان کے بعد 1950 میں ڈاکٹر فرمان فتح پوری پاکستان منتقل ہو گئے اور کراچی میں مستقل سکونت اختیار کی۔ ان کی مشہور کتابوں میں اردو ربائی، اردو کی منظوم داستان، نیا اور پرانا ادب، مرزا شوق کی مثنویاں، اردو کی نعتیہ شاعری اور غالب شاعر امروز و فردا شامل ہیں۔ حکومت پاکستان نے ان کی علمی خدمات کے اعتراف میں 1985 میں انہیں ستارہ امتیاز سے نوازا۔ ڈاکٹر فرمان فتح پوری 2013 میں آج کے روز کراچی میں انتقال کر گئے تھے۔ پورٹ آف اسپین میں پاکستان اور ویسٹ انڈیز کے درمیان دوسرا کرکٹ ٹیسٹ کے دوسرے روز ویسٹ انڈیز اپنی پہلی اننگز کل کے اسکور 239 رنز 5 کھلاڑی آؤٹ پر آج پھر شروع کرے گا۔ میچ شام 7 بجے شروع ہوگا۔ پاکستان اور سری لنکا کی خواتین کرکٹ ٹیموں کے درمیان 3 میچوں کی سیریز کا تیسرا اور آخری T20 میچ کل دمبولا میں کھیلا جائے گا۔ میچ صبح 9:30 بجے شروع ہوگا۔ سری لنکا 2-0 سے سیریز اپنے نام کر چکی ہے۔ اور اب موسم۔ محکمہ موسمیات کی پیشگوئی کے مطابق آئندہ 12 گھنٹوں کے دوران کشمیر، خیبر پختونخوا، اسلام آباد، پنجاب اور شمال مشرقی بلوچستان کے اکثر علاقوں میں، جبکہ گلگت بلتستان میں بعض مقامات پر تیز ہواؤں اور گرج چمک کے ساتھ بارش کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا بعض بڑے شہروں کا درجہ حرارت، اسلام آباد 26 ڈگری سینٹی گریڈ، لاہور اور کراچی 29، پشاور 27، کوئٹہ 23، گلگت 25، میری 17 اور مظفرآباد 24 ڈگری سینٹی گریڈ۔ بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے لیے موسم کی پیش گوئی کے مطابق سری نگر، لیہ، پلوامہ، اننت ناگ، شوپیاں، جموں اور بارہ مولہ میں مطلع ابرالود رہنے اور کہیں کہیں تیز ہواؤں اور گرج چمک کے ساتھ بارش کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا درجہ حرارت، سری نگر، اننت ناگ اور بارہ مولہ 20، جموں 28، لہ 9، جبکہ پلوامہ اور شوپیاں 19 ڈگری سینٹی گریڈ۔ اسی کے ساتھ خبریں ختم ہوئی۔ مزید خبروں اور تجزیم کے لیے آئیے ہماری ویب سائٹ پر radio.gov.pk۔
1: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاولپور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر، دا بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان۔ ٹیون ان ٹو دا ون ابو ایف ایم 101.1
2: For latest news headlines after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan. Radio Pakistan.